शिफा कॉस्मेटिक्स पाकिस्तान फुजिफा कंपनी शिफा शैम्पू इस्तेमाल कड़ी मुदु करना पमो मयन खलक और दिमो चिकिम खुजा खुजा और दिन की दी आगे वो इस्तेमाल करिए भी जोन दे पुरा वेरो वड़िए भी खुदा दर तवियां है चिका खेस्तूला गुड़े दे बदन सफ़ी गुड़े दे सार दे विष्टों ने इलाज गुड़े दे सार दे विष्टों ने सफ़ी गुड़े और जमन जावल से दर तकलीफ ता है सार दे जमन जीजी ना खुशलाए अड़ीजी ना نخوزی فا کمپنی شفا شیمپو زندر گوڑا او استعمالی اکا دیرا گرونا ندو دیرا بینگا ندو اصون ریٹی دائیں اصون اصون در تا ملاوشی خویوز علی ضرور استعمال کا خوزی فا کمپنی شفا شیمپو چی تو سے یہ پخوان پوی شئی اوکی جی دا پراڈکٹ تو سے ولاٹا وستا اس سول جواب لرل گڑے نو کمپنی ہیلپ لائن نمبر 0331 397 34 بندے کال ہاں جی خستہ ہوا ماں خود تاسو سنگے جی تاسو سنگے دار تو ہوئے جی تاسو سنگے خستہ ہے او کنا خوزیفا کمپنی شفا بیوٹی کریم تو سے استعمال کری او کنا کا استعمال مووی نو خیستہ شوی و ضرور وی رنگین و مسپین شوی وی او کبی امو نوی استعمال نو جناب گلاو بیا امونا نہ کئی گلاو بیا زنے نہ کئی یہ دغا سے تور شنے ہیں اجی گولا تو دا دا ڈالائی وی دو

0: सो जनाब बिल्कुल तो सिकाल कॉलेज है पुसे 1331-1212-413 मने बिल्कुल मोबाइल छे देखे ना छे मिकड़ो लग माथा पके लग दसे शक प्रे हो तो छे मोबाइल छे चूंकि डॉक्टर से बना डेर शपक वरे के पिंजा वरे राना ओड़े हो कना नो देव जे पता ही नहीं लगी हो छे मिकड़ो बाहर हाल तो सिकाल रुता कवला छे सही रहा ओके जी थैंक यू सो वेरी मच दे तो यो जहान मनन जी बिल्कुल ब्यार रुता काल कवले छे पुसे 1331-1212 नेक्स्ट कलर गुरु जी अस्सलाम वालेकुम जी जनाब ठीक ठाक तखस्तड़े माशे शुक्र सा खबर कई किम
1: जोना
0: यानी हेले नर्स की आवाज दे छिदागा उचत का रुजाना
1: जोनी खेलना
0: सही सही सो खबर का है
1: मोहम्मद रहमान
0: जी रहमान वे प्रोग्राम के हर का लाइव है सरंगे सही है
1: बोलो बाजे अच्छा ठीक है
0: ए ठीक ठाक रेडियो आवाज दरसी अच्छा कोल शी और वे सही बस और वाय डॉक्टर साहब से पूछते ना होने ला रही सही जहम जोड़ से
1: वहम
0: देदा क्या मख मंदेदा लुस मंदेदा अच्छा ठीक छोटा प्रोग्राम सर और डॉक्टर साहब ने पूछते ना कहू शाह रेडियो वाला जी बिल्कुल यो जहान मनना जी डॉक्टर साहब दो चक्की में खबर है वकड़ा मियाँ से वाला यकीनी चिन्हन से वो सीजन चेदागा दे मच्छर होता और देखी दास डेर खतरनाक मच्छर दी चेगा सड़ाई कलाए उखरी कहना वही चीची नो आगे ना दागा इन्फेक्शन चेदागा पे लवी जी
2: बिल्कुल
0: नो आगा डेर सड़ाई कड़ा हुई कहना नो तो जी रेडियो बदो अनकड़े भी दे बारे के सभी आई
2: बिल्कुल बाज वक देखे आगा खतरनाक मियासी भी नो बिल्कुल दी इलाज था कदी सुमरा इलाज करी हुई आगा पर्चे बजान सर रोड़ी बिल्कुल बोल दी तब टैम वर कई लगा टैम खली लगा सुमर दमिया सुधा तकलीफा चीदी नुदा टैम खली बाहर के अब दीदी दा बीमार रहा बोली चीदे चिकपू चिदा वजह सदा चिलका मंग जहम कतली नुदा सिंह शुले
0: सही है ओके जी थैंक यू सो वेरी मच गुरु नेक्स्ट कलर अस्सलाम वालेकुम जी वालेकुम सलाम शुक्र सर खबर के किम जोना
3: कलीमुल्ला
0: फुतियाबाद ना ओ कलीमुल्ला
3: थाने से रंगे
0: अलाबाग कराम छिगड़े दीदा खुश है तश आई
3: ईद दी मुबारक शाह
0: जनतीशे जनतीशे
3: डॉक्टर दा मुबारक
0: खैर दई भी खैर दई भी
3: ईद मुशाक
0: देर शो देर पु मजो के हाँ जी जी वालेकुम सलाम अलाबाग कराम छिगड़े दीजिए خوان خبر کڑی تو میں تو سرنگ خوان دیر کا میں سندر ویلیے اچھا اچھا اچھا اچھا اچھا اچھا صحیح عربی خان چوک پکی ہوئی آئی کا اچھا اچھا اچھا اچھا تو خبر کے نوم دے رہتا ہو سیا
3: حبیب رحمان خبر فکر آباد
0: اچھا صحیح حبیب رحمان بھائی شدا
3: خبر جوڑی
0: ٹھیک ٹھاک جی حزمت سے
3: بس
0: اوکے جی قربان کسی دے وش والے خوشول اور رتاو سے عزت مان اسے قطر مان اسے ریڈیو سرور واشا اوکے جی دیکار کا ولیو جہان مننا ہے تھینک یو سو ویری مچ دادی تو سے من ادا شاہ وچے خبر تے ملڑا کے دے خبر ہے جی بالکل تو سے خبر ہے کولے سے صفر 331-1212-413 مانے دیتے مانے 0331-1212-413 خبر قبل سے کلر گرو جی مجھ سے سوکتا جی السلام علیکم
4: ہلو
0: جی جی
4: السلام علیکم
0: جی وعلیکم السلام
4: راز بھائی
0: ہاں جی ہاں بالکل ایف ایم تے کال کھڑا ہے ڈاکٹر صاحب نہ سپشتا نہ لا رہی अच्छा सही सही उम्र उमर इधा पंद्रह साल उम्र इधा अच्छा ठीक ला सही दा सर टेंशन परेशानी सोचू ने वो न कही अच्छा सबाक वेला इधा दिन सबाक का स्कूल सबाक अच्छा दिन सबाक चितने में काल कड़ा ډومین نه ډومین نه شاه سعید قربان دې ته ویو شاه ریډیو سره اور وایسا اوکے تے کال کال یو جہان مننه ٹھیک شای لوی سڑی شای لوی خز شای شا ڈاکٹر صاحب کنا ہے وچ خور کہ مدز روز زور ز اسوی دی پشتو کہ
2: زور میں ختم دے
0: زور میں ختم دے صحیح سب وجہ کی دل شی چھ زڑا زور
2: اللہ دے خیر کی
0: اصل اول ختم پدے میں نہ ڈاکٹر صاحب پدے میں سوری پوی کا خبر میں تے کٹ کڑائے چی دا مثال لے پشتو کہ دی کسی وچ ہوئی چی یہ زڑا زور میں چی دا کم شوا دے کنا دی مین مقصد سدا ان جی بزڑا ستڑے یا زڑا ہارٹ بیٹ خبر ہے کوی چی زیوت شوا دا یا جسم چی دا تکاوٹ کوی چ مقصد سدا
2: اصل کی لگا دا نور علمونو مقابلہ کی چی دی کنا دا علم چی دینو دا مطلب دا سخت لگا مطلب دا انسان دا زور ور کئی
0: جی جی
2: سونم کلینک تم سونم پیشنٹ رازی نو زیادہ تر چی کم کسان علم

0: खजी डेरा मनाना थैंक यू मैसेज के वाले यो जहान मनाना अच्छा दा ग्रेट मले के मैसेज करे अच्छा डेर मनाना थैंक यू थैंक यू मैसेज के वाले डेरा डेरा मनाना जी नेक्स्ट मैसेज
1: मेरा बनी शुक्रिया छे मु मुतालिक ते दमरा लिखल व लिखल आला दे खुशाला गर्जा दा गाने दे सारा
0: जी खजी नेक्स्ट हेलो माय लिटिल भाई वेलकम वेलकम डे टाइम बाद पखिर रागले संगे तासो बीमार शवे हो नवे मोहरम के बाद पहली दफा शो सुन रही हूँ बहुत बहुत नाइस है शो मैं डॉक्टर जहान फ्रॉम करक डेरा मनाना थैंक यू लोहे हजरशी डे टाइम बाद मैसेज कर दे प्रोग्राम से दत्ता वेलकम यही यो जहान मनाना मैसेज के बोले डेरा डेरा मनाना खजी किसी काल बना है को देखिए मजाना दे अस्सलाम वालेकुम हाँ सुख खबर की क्यों देना आफ्ताब अली द सुरानी कचजाइना अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक पला बने शेख वियाल ये कना अच्छा माशाल्लाह बात शो है गोरा बरम वश दर पर कना
2: ना मौसम दर खैर दर सारा सारा हवाला की रसी ये निफोस का प्रवेत मौसम दर खैर करा दा
0: अच्छा बस ब्याह हो डर शाह बरदो बनो की गर्मी डर जियो तवा
2: بالکل
1: ٹھیک ٹھاک خوشحال
2: بس گلا بربار میں ڈیر خوان دکھائی
1: ڈیرا میرا بنی خوشحال اسے اللہ دا ڈیرو مر دیر کی
2: خیر
0: وعلیکم السلام نن بل بل نشتا در سرا
2: آقا نن دو یغه دې اسوړو بوبو په لرغه لو بوکیر لسی دره واسط په بوبو ته جوړ کړل کی وکړي دا لو دې
0: بس ٹھیک شو صحیح ډیر مننه
2: دین نه باوین
0: اوکے الله حافظ کال کول یو جهان مننه کسی جب گلونه بل سو کو دکیم دینا ارسی السلام علیکم